जाने को के चाइना डंप को तलमा नाचन केटी जाने को के चाइना डंप को तलमा नाचन केटी जाने को के चाइना मैं भोटे लासा को मैं भोटे लासा को जाने को के चाइना डंप को तलमा नाचन केटी जाने को के चाइना जाने को के चाइना मचाइने डोको बन्छु तिमी पाती भूं मचाइने डोको बन्छु तिमी पाती भूं मसँग आउने भए दिउँला नौ पोलसु मसँग आउने भए दिउँला नौ तोलसु मै भोटे लासाको जानेको केही छैन डम्पको त जानेको केही छैन मै भोटे लासाको जानेको केही छैन डम्पको तलमा नाचन केटी जानेको केही छैन मै भोटे लासाको